0: तो आप लोग इस ओएसटी को एंजॉय कर रहे थे और इस ओएसटी को तो बहुत पसंद किया जा ही रहा है, लेकिन इसी के साथ साथ इस ड्रामे को भी लोग जो है वो बड़े दिलो जान से देख रहे हैं एंड एवरीबडी इज एंजॉइंग अलॉट। तो भाई ज़रियाब, ज़ामिन का नाम जो है वो और अबू बकर, ये तीन कैरेक्टर्स जो मेन इस ड्रामे के हैं उनका जिक्र हर तरफ हर जानब करा जा रहा है कि ज़रियाब, ज़ामिन और जो है वो अबू बकर का जिक्र हर जानब है। और मजे की बात क्या है कि ड्रामा सुपर डुपर हिट चल रहा है क्योंकि लोग इसे बहुत पसंद कर रहे हैं एंड आई एम द वन जिसने इसको देखा नहीं है, लेकिन अब क्योंकि सोसाइटी का इतना प्रेशर आ रहा है तो मैंने इसकी चंद आध किस्तें देखी हैं, मतलब प्रॉपर नहीं देखा लेकिन थोड़ा बहुत सोशल मीडिया से और थोड़ा बहुत जो है वो वैसे देख लिया। तो मैंने भी सोचा है कि इतना ज्यादा जो सोसाइटी का जब प्रेशर आ रहा होता है ना तो देखना पड़ता है, और इतना ही प्रेशर आपकी इज्जत की जानिब भी आया था तो मैंने देखा और वो बड़ा मेरा एक सक्सेसफुल और बहुत अच्छा वक्त गुजरा उसे देख के, क्योंकि कुछ ड्रामे आपको बड़े मजा आता है देख के, आपको याद रह जाते हैं। तो बिल्कुल बहुत टाइम बाद मैंने कोई बहुत अच्छा ड्रामा देखा था आपकी इज्जत। अब उसके बाद ये ड्रामा भी है जो कि काफी मिस हो गया लेकिन थोड़ा बहुत मैं देख लेती हूँ, लेकिन नो डाउट इसका ओएसटी बहुत अच्छा है, ये ड्रामा बहुत अच्छा है और ओएसटी आपकी इज्जत का भी बहुत अच्छा था। और आजकल का कुछ टाइम ऐसा है कि ओएसटी जो है ना वो हमें ड्रामे की जानिब ज्यादा मोटिवेट करते हैं, जब हमें ओएसटी पसंद आता है ना तो फिर हम वो ड्रामा और शौक से देखते हैं। तो बेसिक और मेन मोटिवेशन जो है ना वो आजकल ड्रामों में वो है उसका ओएसटी। तो ये तो बात तय होती है कि जब ओएसटी अच्छा है ना तो इट मींस कि ड्रामा भी बहुत अच्छा होने जा रहा है। और इसको हमने इसलिए शामिल किया था प्रोग्राम में बिकॉज इसकी बड़ी रिक्वेस्ट आ रही थी, तो मैंने कहा ठीक है जी हम इसे शामिल करते हैं, एंजॉय करते हैं और साथ ही साथ कहां चलते हैं जी ब्रेक की जानब चल लेते हैं। लेकिन ब्रेक की जानब जाने से पहले आपको बताएं कि हमारे प्रोग्राम का हिस्सा बनने के लिए आप हमें 3636 पर मैसेज कर सकते हैं, यानी कि अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, केयर चाय लिखें, स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे। साथ ही साथ आप आरजे फातिमा खान की फेसबुक पेज पर भी कमेंट कर सकते हैं और हमें बता सकते हैं, हमारे बहुत सारी बातें हैं, बहुत सारे सवाल हैं, बहुत सारी गुफ्तगू चल रही है तो उसके बारे में भी आप जिक्र कर सकते हैं, अपनी हाजिरी लगा सकते हैं। तो जल्दी जल्दी मैसेज करें और कमेंट करें, कहीं ये ना हो कि वक्त निकल जाए। तो जब तक आप हमें मैसेज और कमेंट कर रहे हैं मैंने सोचा कि ब्रेक की जानिब चलते हैं क्योंकि लाइफ में ब्रेक है जरूरी। सो वी विल बी राइट बैक आफ्टर दिस ब्रेक।
1: It's 12:45 p.m. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
3: Pakistan samet duniya bhar mein bahut si auraton ko mali, jismani, zehni aur jinsi gharelu tashaddud ka samna karna pad raha hai. Chahe aap kisi ke shohar, walid, bhai ya bete hon, apna stress और फिक्र को अपनी बीवी, बेटी, बहन या वालिदा पर हरगिज़ ना निकालें। हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें। अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें। होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो लाल बटन का इस्तेमाल करें जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
1: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
4: 100 FM।
5: Hi friends, I'm Mikal Zulfikar and today I'm not speaking to you as a public figure but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: Ye paigham hukumat-e-Pakistan ki janib se pesh kiya gaya.
4: پاکستان میں بڑھ چڑھ پیکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے. روزانہ عام شہری، بزرگ، خواتین، طلبا اور کاروبار سے وابستہ افراد اپنے واٹس ایپ اکاؤنٹ سے محروم ہو رہے ہیں. اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے، اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے. آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے. پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے، آپ کو واٹس ایپ یا کسی جاننے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے یا یہ 6 ہندسوں کا کوڈ بھیج دے. بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے. لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں. بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے. یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا، نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست. اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں. ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں. اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا. واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا، یہ کوڈ درج کریں. زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے. اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں. 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر. اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال. اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو. سم کارڈ سب سے اہم ہے. اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں. رابطوں کو فوری اطلاع دیں. اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں. اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں. اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے. 2-step ویریفیکیشن لازمی فالو کریں. سیٹنگز، اکاؤنٹ، 2-step ویریفیکیشن یا ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو. ای میل ایڈریس ضرور شامل کریں. ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں. تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو. کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے. جعلی لنکس اور آفر سے بچیں. مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں. ایسے لنکس پر کلک نہ کریں. واٹس ایپ لنک ڈیوائسز چیک کریں. سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں. فون لاک اور بایو میٹرک استعمال کریں. اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا. پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں. یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے. تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں.
6: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
7: FM 24/7/365. FM 24/7/365.

0: It's 8:30 p.m. This time check is brought to you by
1: AGS Tubular Battery hai to dil to hai aaram.
2: Naya Pond's Body Lotion jisme hai 100 tola gold. बस बॉटल को स्कैन करो, स्क्रैच करो और यूनिक कोड को एंटर करके लो 100 तोले गोल्ड जीतने का मौका. नया पॉन्स बॉडी लोशन, स्किन और किस्मत दोनों चमकाए. देखा ना, मिरेकल्स हैपन.
0: This public service message is brought to you by FM 100. Traffic قوانین اور اشاروں کی پابندی کیجئے. ان کی خلاف ورزی قابل گرفت جرم ہے. Traffic قوانین کی پابندی کیجئے.